0: 97045 40900।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
3: यही आउँदो जेठ 9 गते दोस्रो शनिबार
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू,
4: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
3: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
4: कपाल झर्ने समस्या,
3: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
4: टाउको तथा शरीरको चाया,
3: बुढेसकालमा छाला चिलाउने रोग,
4: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
3: छाला तथा यौनाङ्गमा आउने मुसा,
4: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
3: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura, Wat in Department Bhavan Sangai, Mobile 98562493 ra 98562873.
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुशीको खबर.
3: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ. सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्छ.
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87.
4: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि.
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि. हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि.
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, बीपी चोक.
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878. प्रशान्त नेउपाने 98460-26925.
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी.
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो. जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो.
6: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है. होलसेलमा समेत पाइने रहेछ.
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र.
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौंडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता.
10: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि. जयसवाल कस्मेटिक पसल, दुलेगौंडा भित्री बजार.
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
10: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220.
11: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि. राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो.
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे. हो, त्यही जाने हो.
13: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ. आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ. दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ.
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा. प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507, कविता श्रेष्ठ सम्पर्क 06-4-14-055 र 98-466-18-817.
15: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है.
16: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
15: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
16: पाइन्छ नि, दुलेगौंडाको सेन्सीका पूजा सामग्री पसलमा. हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न.
10: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्.
15: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै.
10: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98-68-83-522.
17: स्टुडियो
18: अहिले बिहानको 6 बज्यो.
13: कायम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: solutions.
1: आज वार्षिक उत्सव मनाउँदै गरेको महोत्तरीको रेडियो रूपान्तरण 106.3 मेगाहर्ज र रुकुम पश्चिमको रेडियो समावेशी आवाज 102 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कायाकैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: अध्यादेश बारे राष्ट्रिय सभामा दलहरू विभाजित, एमाले 8 अध्यादेश फेल गराउने रणनीतिमा कांग्रेस र नेकपा 4 अध्यादेशको विपक्षमा।
1: विस्थापित सुकुम्बासीको पहिचान कार्य टुंग्याउन अझै कम्तीमा 1 महिना लाग्ने, 2000 भन्दा धेरै घर परिवारका 11,000 सुकुम्बासी सरकारको सम्पर्कमा।
2: गौरव तथा रणनीतिक सड़कलाई स्रोत सहमति, स्वास्थ्य संस्थामा व्यतिथि, म्याद गुज्रिएका औषधि मौजदात, महँगा उपकरण प्रयोग विहीन।
1: शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कड़ा चेतावनी, समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाव।
2: र विश्वकप क्रिकेट लीग 2 नेपालले आज स्कटल्याण्डसँग खेल्दै आईपीएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जीत, पंजाबलाई हराउँदै आरसीबी प्लेअफमा।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नि लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: कायाकैरनमा अब खबरको सिलसिला। सरकारले ल्याएका 8 अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विवादित बनेका छन्। कांग्रेस र नेकपाले 4 अध्यादेशमा असहमति जनाएका छन् भने एमाले 8 अध्यादेश निष्क्रिय बनाउने पक्षमा छ। जनता समाजवादी पार्टी जसपा मौन छ भने राष्ट्रिय जनमोर्चाले 1 अध्यादेशमा असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभामा झण्डै 2/3 मतसहित सरकार सञ्चालन गरिरहेको रासोपाको राष्ट्रिय सभामा उपस्थिति छैन। शुरूमा एमाले र कांग्रेसबीच सबै अध्यादेश निष्क्रिय गराउने मोटामोटी समझदारी बने पनि कांग्रेसभित्र सेवा प्रभावसँग जोड़िएका अध्यादेश रोक्दा नागरिकमा गलत सन्देश जाने भन्दै प्रश्न उठेपछि दलहरू विवादित बनेका हुन्। त्यसपछि दलहरूले आफ्नै ढंगले अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दिएका छन्। संविधानको धारा 114 अध्यादेश सम्बन्धी व्यवस्था छ। यसको उपधारा 1 संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अरू अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने छ भन्ने उल्लेख छ। उपधारा 2 अध्यादेश जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वत निष्क्रिय हुनेछ भनिएको छ। अध्यादेश संसदमा पेश भएको 60 दिनभित्र स्वीकृत नभएमा स्वत निष्क्रिय हुने संवैधानिक व्यवस्था छ। सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा पनि राष्ट्रिय सभामा दलहरू विवादित भएका छन्। बिहिबार दुवै सदनबाट सरकारी कार्यक्रम पारित भइसकेको छ। प्रतिनिधि सभामा रासोपाको झण्डी 2/3 उपस्थिति छ। एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बहिष्कार र कांग्रेसले विरोध गर्दा पनि प्रतिनिधि सभाबाट सहजै नीति कार्यक्रम पारित भयो। राष्ट्रिय सभामा भने सत्तारूढ रासोपाको शून्य उपस्थिति छ। तर कांग्रेस, नेकपा र जसपाले समर्थन गरेर बहुमतले पारित गरेका छन्। अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विवादित, नयाँ पत्रिकामा खबर छ।
2: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएर हिजो मदन आश्रित स्मृति दिवस मनाएको छ। खण्डहर भएको बल्खुमा रहेको मदन नगरमा भएको मदन आश्रितको 33 स्मृति दिवसमा भण्डारीलाई प्रमुख अतिथि बनाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 2072 वैशाख 12 गते भूकम्पबाट एमाले केन्द्रीय कार्यालय भत्किएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीसँग दूरी घटाउने उद्देश्यका साथ विद्यालय प्रमुख अतिथि बनाउने रणनीति अख्तियार गरेको विश्लेषण गरिएको छ। तर कतिपयले पार्टीमा समीकरण फेरिएका रूपमा हेरेका छन्। ओलीकै निर्देशनमा भण्डारीलाई प्रमुख अतिथि बनाइएको हो। पछिल्लो समय पार्टीमा पुस्तान्तरण र रूपान्तरणको आवाज बुलन्द हुन थालेपछि पनि अध्यक्ष ओली झस्किनु भएको छ। ओली निकट उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेल नै पार्टी नेतृत्वको विकल्पको खोजीमा उभिएपछि ओलीले भण्डारीसँग छलफल गर्नुभएको थियो। त्यसैकारण ओलीले भण्डारीसँग निकटता बढ़ाएको हुन सक्ने अनुमान गरिएको छ। एमालेपछि अब कांग्रेसको खबर। कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अस्ति शनिबार घोषणा गर्नुभयो, पार्टी विभाजनको डीलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु। पार्टीको संस्थापन सभापति गगन थापा पक्षसँग वार्ता र भेटघाट भइरहेका बेला खड्काको यस्तो अभिव्यक्ति आएको हो। गृह जिल्ला सुर्खेतमा आयोजित पूर्व संस्थापन पक्षको भेलामा खड्काले दिएको यो अभिव्यक्तिले कतै कांग्रेस विभाजनको डीलमा त पुगेको होइन भन्ने आशंका उब्जिएको छ, किनभने यसअघि पूर्व संस्थापन पक्षका नेता विमलेन्द्र निधिले पनि पार्टी फुटको नजिक रहेको भन्दै छुट्टै कार्यालयको खोजी भइरहेको बताउनु भएको थियो। आजको अन्नपूर्ण पोस्टले यो खबर लेखेको छ।
1: पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि उनीहरूलाई विदेशबाट पक्राउ गरेर ल्याउने सरकारको प्रयासमा तत्काललाई ब्रेक लागेको छ। करिब 3.5 दशक शासन सत्ताको केन्द्रमा बसेका देउबा दम्पतिलाई पक्राउ गरिहाल्न अनुसन्धानकारी निकायले हतारो देखाएको र त्यसले प्रक्रियागत त्रुटि निम्त्याउने भन्दै आलोचना समेत भएको छ। सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धानका लागि उनीहरूलाई नेपाल झिकाउन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा प्रहरी प्रधान कार्यालयले चैत अन्तिम हप्ता पहिलो पटक इन्टरपोललाई पत्राचार गरेको थियो, तर देउबा दम्पति विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि प्रहरीले वैशाख अन्तिम हप्ता अर्को पत्राचार गरेको छ। अनुसन्धान सम्बद्ध विभाग र प्रहरी प्रधान कार्यालयका अनुसार इन्टरपोलले नोटिस जारीका लागि विगतमा कुन कसुरमा मुद्दा चल्यो र अहिले सम्पत्ति शुद्धिकरणमा कुन कानून अनुसार अनुसन्धान भइरहेको हो भन्ने विषयमा प्रश्न उठाएको छ। त्यसपछि फेरि देउबा दम्पति विरूद्ध भइरहेका अनुसन्धानको प्रगति, उनीहरूका नाममा देखिएको शंकास्पद सम्पत्ति विवरण, गएको 24 भदौमा घरमा भेटिएको जलेका नोटको फोरेन्सिक रिपोर्ट लगायतका विवरण उल्लेख गरेर विभागीय अनुरोधमा प्रहरी प्रधान कार्यालयले दोस्रो पटक इन्टरपोललाई अनुरोध गरेको छ। दोस्रो अनुरोधको जवाब आइ नसकेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताएका छन्। देउबा दम्पति विरूद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूले प्रश्न उठाएका खबर कान्तिपुरले लेखेको छ।
2: काठमाडौँ उपत्यका नदीकिनारबाट हटाइएका सुकुम्बासीको पहिचान कार्य टुंगाउन अझै कम्तीमा 1 महिना लाग्ने भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति दर्ता भएका सुकुम्बासीको सम्पूर्ण अध्ययन स्क्रीनिङ गरिरहेकाले यो प्रक्रिया सक्न समय लाग्ने देखिएको हो। विकास समितिका अनुसार अहिलेसम्म 2616 घर परिवारका 11001 सुकुम्बासी सरकारको सम्पर्कमा छन्। समितिका कार्यकारी अध्यक्ष डाक्टर आनन्द सिंह भाटले चरणबद्ध रूपमा स्क्रीनिङको काम भइरहेको र सकेसम्म वर्खायाम शुरू हुनु अघि नै यो काम सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो। अहिले स्क्रीनिङ गर्ने कार्य भइरहेको छ।

0: नमस्कार हल्दर साहब, क्यानम तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
1: क्यानम पोखराको सडक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा क्यानम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला IVF तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 061-414-233, मोबाइल 98-678-87।
6: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
7: हामीलाई कसरी रगतको कमी हुन्छ त नि?
6: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
7: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
6: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
7: यसबाट बस्न के गर्ने चाहिँ मिस?
6: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
7: यो चक्की कहाँ पाइन्छ मिस?
6: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
8: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
9: कहाँ जाने?
10: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
9: मयम चिसापानी, अनि बीचमा नझर्ने?
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
9: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
11: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98-461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98-235-52-663।
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
13: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
12: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर
5: डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
16: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98165-95301।
17: कहिले भरियाको सुस्केरा भएछ, कहिले गाइने दाईको मन दुख्ने कला, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँघर उकाली एलाले भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
18: कार्यक्रम लोक भाका
17: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक मेरो लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तोता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुत्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nb लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौ सोमबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीहरूले हजुरहरूको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिनेछौ। आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0564142000 बाटो भएर हामीमा जोडिन सक्नुहुनेछ। हिला नगरिकन फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआत राख्दैछु मनले जानेर बोलको फाका जसमा आवाज रहेको छ मौसम गुरुङ अनि आसमा छन्टालको। अहिलेको लागि भने यो फाका राख्दैछु स्वीकार्नुहोला है त।

हजुर, मनले जानेर बोलको निकै नै रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो मौसम गुरुङ अनि आसमा छन्ट्यालको। निकै नै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अब भने पालो तपाईँको नै रहेको छ, आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। ढिला नगरिकन 0965414200 बाटो भएर फोन गर्नुहोला, हामीमा जोडिनुहोला र आफ्नो प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै अलिको लागि भने फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। भमरा बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि कुलेन्द्र विकको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर, भमरा बोलको निकै नै रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो शान्ति श्री परियार अनि कुलेन्द्र विकको। कार्यक्रममा स्थान दिइसकेकी छु। अहिलेको लागि भने हामीसँग साथी हुनुहुन्छ, हामी उहाँलाई स्वागत गरिहालौ। दर्शन नमस्कार। हजुर
1: नमस्कार।
0: दर्शन नमस्कार। बुद्धि बहादुरजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा।
1: धन्यवाद।
0: अनि सन्जी आरामै हुनुहुन्छ?
1: हजुर आरामै।
0: अनि के गर्दै हुनुहुन्छ? कार्यक्रमको पर्खाइमा हुनुहुन्थ्यो, अहिले चाहिँ सुनिरहनु भएको छ है? हजुर हुन्छ, अन्तिमसम्म सुन्नु होला। अनि म्याग्दीतिर चाहिँ कतिको गर्मी बढिरहेछ? आज चाहिँ कुहिरो लाग्यो, जाडो मौसम जस्तै देखिरहेछ है बाहिरतिर है। हजुर हजुर हुन्छ। अनि आज चाहिँ कुन चाहिँ भाका गाउँदै हुनुहुन्छ हाम्रो बुद्धि बहादुरजीले?
1: महिनाको पहिलो हप्ताको पहिलो सोमबारलाई सालाजी भाकालाई एकदम दिँदा आज पनि सालाजी भएको छैन, गाउने ढमर गरेर आएको छ। तर म एउटा कुरो पनि जानकारी गराउँछु कि लाइन नहुँदाखेरि म कार्यक्रममा सहभागी हुन सक्दैन, त्यही कारणले गर्दा अहिले जानकारी गराउँछु। म भएन भनेर पनि अर्को दिन मलाई गाडी गराउन नपाए है।
0: कहिले चाहिँ हुन्न भन्नुभयो?
1: लाइन नहुँदाखेरि म सहभागी हुन मिल्दैन र आउँदैन।
0: हजुर हजुर, लाइन नहुँदा भन्नुभयो।
1: हजुर यो त बाहिर अर्को मान्छेहरू छ कि त्यही भएर कोदोको पानी झर्किनको घाँटी घाँटी झर्किनको घाँटी घाँटी रोकेको सेती माया छ यति सालै जो हिन्छु घरमा ढाँटी ढाँटी हिन्छु घरमा ढाँटी ढाँटी खान्छु कस सुतेर बत्ती छ मनमा माया कति छ कति छ पहिले त्यो हली दैले सधै जो गुरु नरे धरी धरी गुरु नरे धरी धरी दिनमा पनि रातमा पनि सहै जो सम्झिरहन्छु घरि घर सम्झिरहन्छु
0: आज बुद्धि बहादुरजीलाई धेरै गाह्रो भयो त गाउन, के भइरहेछ त्यता? एकदमै गाह्रो भयो है। हस् हुन्छ, त्यहाँदेखि एकदमै मिठो गाउनु भयो, धन्यवाद। अनि अन्तिममा चाहिँ कसलाई सम्झाउन चाहनुहुन्छ?
1: र जति मैले मेरो श्रोतमा मन गरिहालेँ, अब म हुनु पछि आउँला पनि नआउँला म भन्न सक्दैन, म घरमा गाउनु न पनि लाग्यो कमा जानु पनि पर्नु भएको अहिले म अहिले मेरो पाएर म कार्यक्रममा सहभागी भएर ऊ म त जाँदा किन यो मलाई आएन भनेर गाह्रो मान्छ कि भनेर म त्यो सहभागी गराइदिए हो।
0: हजुर हजुर हस् हुन्छ, हामी छुट्टिन्छौँ है त। हजुरमा हुनुहुन्थ्यो बुद्धि बहादुरजी, हामीलाई फोन गर्नुभएको थियो म्याग्दीदेखि, आफूलाई मनपर्ने भएको गाएर गइसक्नु भएको छ। अरू साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ, फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन हिमाली फूल टिपेर बोलेको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ सुरेश अञ्जन अनि देवी खत्री मगरको। र यो भाका सँगसँगै हामी छोटो व्यवसायिक विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9846883522।
4: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9921484664 र 9811403305।
7: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौडा तनहुँको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
8: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
9: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142085, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
9: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
13: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
14: धुम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
17: यस दुलेगौडा पोलिक्लिनिकमा यही पेट 9 गते दोस्रो शनिबार।
18: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
19: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
18: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
1: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
18: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ
0: डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
16: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
16: थप जानकारीका लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
20: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
21: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
20: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
21: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
22: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
23: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबै
21: पेयर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
20: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा।

0: भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171556606।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063615 र 98467153368।
2: ल नौ छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
3: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

हजुर केही दिनको छोटो व्यावसायिक विश्राम लगतै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी सोमबारको श्रृंखलामा रहेर हजुरहरूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिइरहेका छौं। ढिला नगरिकन फोन गर्न सक्नुहुनेछ, फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। शुभ साइत पोलको भाका रहेको छ जसमा आवाज रहेको छ प्रेम राजा महत अनि शिला आलेको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: Ele adulto para lá e sentar em uma chave.
1: सिटिईभिटी बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यास द्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: फोन 0 65 410 056, मोबाइल 98 660 80 615, 98 4 69 15 598, 98 5 60 44 344 र 98 4 13 61 788।
3: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पपोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98 165 95 301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सञ्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संघीय संसदका दुवै सदनको बैठक बस्दै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची।
0: गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु, जंगली भ्याकुर खाँदा बागलुङमा 1 जनाको ज्यान गयो, 8 जना बिरामी।
1: इबोला संक्रमण फैलिएपछि डब्ल्यूएचओद्वारा विश्व संकटकाल घोषणा, विश्वव्यापी सतर्कता अपनाउन आह्वान।
0: समय घर्किँदै गएको भन्दै इरानलाई अमेरिकी राष्ट्रपतिको चेतावनी, तत्काल युद्धविराममा सहमत हुन सन्देश।
1: र विश्वकप लीग टू क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। साथै प्रतिनिधि सभा नियमावली मसुदा समितिको प्रतिवेदनमाथि छलफल हुँदैछ। समितिका सभापति गणेश पराजुलीले सो प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजे बस्दैछ। राष्ट्रिय सभा बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
1: नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो 1 बजे बैठक बस्ने तय भएको पार्टीका केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिनुभयो। बैठकमा नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा रहेको उहाँले बताउनु भएको छ। शनिबार बसे भनेको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो। पार्टीको 11 महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकोले आज यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्। हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आउने स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन बैठकले गर्ने बताइएको छ। यस्तै केन्द्रीय विभाग तथा निकायहरूमा जिम्मेवारी बाँडफाँडको तयारी छ। आजको बैठकले गत फागुन 21 गते सम्पन्न निर्वाचनको समीक्षाको लागि केन्द्रीय कमिटिको बैठकको मिति समेत तोक्ने जनाइएको छ।
0: कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीको रुद्रवेणी पूर्तिघाट सड़क खण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका 3 भुस्तुङ निवासी 34 वर्षीय लक्ष्मण थापा र सोही ठाउँका 45 वर्षीय गिरमान सिंह राणा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूले जानकारी दिनुभयो। राति करिब 10 बजे सत्यवती गाउँपालिका 1 ठूला बगर छल्दी स्थित रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु 36P 3627 नम्बरको मोटरसाइकल सड़कबाट करिब 3 मिटर तल खसेको थियो। दुर्घटनामा घाइते दुवैजनाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा गैराति मृत्यु भएको प्रहरीले जनाएको छ।
1: जंगली भ्याकुर खाँदा बागलुङको बडीगाड गाउँपालिकामा 1 जनाको मृत्यु भएको छ, 8 जना बिरामी परेका छन्। बडीगाड गाउँपालिका 5 खारा बजारका भोजराज घिमिरेको घरमा जंगलमा पाइने भ्याकुर खाँदा हिजो 1 जनाको मृत्यु भएको हो, 8 जना बिरामी परेका हुन्। 72 वर्षीय फिरक कुमारी घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ। भ्याकुर खाएपछि उनीहरूलाई चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, बान्ता हुने समस्या भएको थियो। बडीघाट गाउँपालिका 5 का द्रुपति कामी, विष्णु घिमिरे, शारदा नेपाने, अविशन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी भएका छन्। बिरामी लाई उपचारको लागि बोर्तीबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो।
0: नेपाल तामाङ घेदुङको संघीय अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित हुनुभएको छ। गैराती काठमाडौँमा सम्पन्न दशौं महाधिवेशनको बन्द सत्रमा ब्लोन 306 मत पाएर विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी कुमार घिसिङले 98 मत मात्रै पाउनुभयो। सहअध्यक्षमा सरोज मोहन लामा निर्विरोध निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्ष सन्जु ब्लोन 360 मत पाएर विजयी हुनुभएको छ। उपाध्यक्षहरूमा काजीमान थिङ, दिनेश कुमार लो, पासाङ दोर्जे लामा, प्रेम लो तामाङ निर्वाचित हुनुभएको छ। महिला उपाध्यक्षमा दिना लामा, बीना मम्बा तामाङ, महासचिवमा लीला कुमार ग्लान, उपमहासचिवमा निर्मल बहादुर तामाङ, बिलाम मोक्तान र उपमहासचिव महिला श्रमिक लामा निर्वाचित हुनुभएको हो। सचिवमा सुनिल मोक्तान, सुन्दर थोकर तामाङ, हिरालाल तामाङ, उषा वाइबा र संगीता तामाङ पाखरिन निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा तिर्णमा बल, सहकोषाध्यक्षमा सीता सोदेन तामाङ निर्वाचित हुनुभएको छ।
1: विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ। के अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै डब्ल्यूएचओले संकटकाल घोषणा गरेको हो। डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोलाका कारण 80 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। हालसम्म 88 मृत्यु भइसकेको र 336 संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन। यस रोगको मृत्युदर करिब 50% पुग्न सक्ने बताइएको छ। स्वास्थ्य सहायता संस्थाहरूले ठूलो मात्रामा सहयोग र उपचार टोली पठाउने तयारी गरिरहेका छन्। यो प्रकोप कंगोको इटुरी क्षेत्रमा शुरू भएको हो, जुन युगाण्डा र दक्षिण सुडानसँग सीमा जोड़िएको छ। प्रारम्भिक बिरामी एक स्वास्थ्यकर्मी भएको बताइएको छ। स्थानीय मानिसहरूले उपचार केन्द्र र आइसोलेशनको अभावका कारण बिरामीहरूको घरमै मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझ फैलने खतरा बढ़ाएको छ। डब्ल्यूएचओले यो अवस्था अझै फैलन सक्ने भन्दै उच्च सतर्क अपनाउन आग्रह गरेको छ। डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहनम गेब्रेयेसोसले संक्रमित व्यक्तिहरूको वास्तविक संख्या र प्रकोप फैलिएको भूभागबारे व्यापक अनिश्चितता रहेको बताउनु भएको छ। इबोलाको अहिलेको ट्रेन बोन्डी बुग्यो नामक भाइरसबाट निम्तिएको भन्दै डब्ल्यूएचओले त्यसको औषधि वा खोप नरहेको उल्लेख गरेको छ। डब्ल्यूएचओका अनुसार प्रयोगशालाबाट प्रमाणित भएका अहिले 8 संक्रमित छन् भने इटुरी प्रान्तको राजधानी बुनिया सुन खानी रहेका मोंगा बालु र वामपाड़ा नगर सहितका क्षेत्रमा अरू शंकास्पद बिरामी तथा मृत्युका घटना पाइएका छन्।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको
4: मार्बलका सिपी विशेष प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका युपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भएको
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी दिने समय आज सकिन्दैछ। अहिलेसम्म 7 उजुरी परेका छन्। संसदीय सुनवाई विशेष समितिले वैशाख 26 गते प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। समितिले शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार प्रमाण र सबूत सहित उजुरी दिन 10 समय दिएको थियो। उजुरी दिने समय आज सकिन लागेको हो। संघीय संसद सचिवालयका प्रवक्ता इकराम गिरीका अनुसार शनिबार साँझसम्म 7 उजुरी दर्ता भएको हो। राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताको असहमतिका बीच संवैधानिक परिषदले शर्माको नाम सिफारिश गरेको थियो। संसदीय सुनवाई समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार भोलि समितिको बैठक राखेर उजुरी खोल्ने तयारी छ। त्यसपछि अध्ययनको लागि सबै सदस्यलाई वितरण गरिनेछ। समितिले प्राप्त उजुरीमाथि छलफल तथा छानबिन गरेपछि प्रस्तावित प्रधान न्यायाधीश शर्मासँग प्रत्यक्ष सुनवाई गर्नेछ। संवैधानिक परिषदको सिफारिशपछि संसदीय सुनवाईबाट अनुमोदन भइसकेपछि नियुक्तिको बाटो खुल्नेछ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई समय घर्किँदै गएको भन्दै चेतावनी दिनुभएको छ। उहाँले आफ्नो ट्रुथ सोशल मार्फत समय निकै छोटो रहेको भन्दै छिटो अघि बढ़न चेतावनी दिनुभएको हो। उहाँको यो सन्देश युद्धविरामको उपयुक्त प्रस्ताव ल्याउन र अमेरिकाले राखेको प्रस्तावमा सहमति जनाउन दबावमूलक आग्रहमा केन्द्रित देखिएको छ। उता इरानी संचार माध्यमहरूले द्वन्द्व अन्त्यका लागि तेहरानको पछिल्लो प्रस्तावमा अमेरिकाले उपयुक्त प्रतिक्रिया नदिएको आरोप लगाएका छन्। गत अप्रेलको शुरूमा युद्धविराम घोषणा हुनुभन्दा ठिक अघि ट्रम्पले इरान सम्झौतामा सहमत नभए पूरै सभ्यता समाप्त हुने चेतावनी दिनुभएको थियो। राष्ट्रपति ट्रम्पले यसै हप्ताको शुरूमा तेहरानका मागहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै युद्धविराम गम्भीर संकटमा रहेको चेतावनी दिनुभएको थियो। दुई देशबीचको मुख्य विवादको विषय आणविक कार्यक्रम रहेकोमा ट्रम्पले शुक्रबार इरानले आफ्नो आणविक कार्यक्रम 20 वर्षका लागि स्थगित गरेमा आफूले स्वीकार गर्ने संकेत दिनुभएको थियो। यसले आणविक कार्यक्रममा पूर्ण रूपमा बन्द गर्नुपर्ने आफ्नो पुरानो मागबाट ट्रम्प केही पछि हटेको प्रश्न पारेको छ।
1: अब खेल समाचार। आईसीसी विश्वकप लीग टूमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल अहिले बिहान 9:30 कीर्तिपुर स्थित त्रिवे क्रिकेट मैदानमा शुरू हुनेछ। सिरिजको पहिलो खेलमा 2 रनले पराजित भएको नेपाल आज बदला लिने उद्देश्यसहित मैदान उत्रदैछ। नेपाल र स्कटल्याण्ड एक दिवसीय क्रिकेटमा यसअघि 11 पटक खेलेका छन्, जसमा नेपालले 5 र स्कटल्याण्डले 5 जीत हासिल गरेका छन् भने एक खेल नतिजाविहीन सकिएको थियो। लीग टूको अंक तालिकामा 7 स्थानमा रहेको नेपालले अहिलेसम्म 26 खेल खेलेर 9 जित र 15 हार बिहोरेको छ भने 2 खेलमा अंक बाँड्दा 20 अंक हासिल गरेको छ। स्कटल्याण्ड भने 30 खेलमा 16 जित र 8 हार सहित 38 अंक सहित शीर्ष स्थानमा छ। यस सिरिज अन्तर्गत अब अर्को खेल मे 20 स्कटल्याण्ड र अमेरिका तथा मे 22 नेपाल र अमेरिकाले खेल्ने तालिका रहेको छ।
0: अब मौसम। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ। विभागका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात तथा मध्य कोशी बागमती र गण्डकी प्रदेशका तराई तथा बाँकी पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको छ। राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाड़ी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संघीय संसदका दुवै सदनको बैठक बस्दै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची।
0: गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु। जंगली भ्याकुर खाँदा बागलुङमा 1 जनाको ज्यान गयो, 8 जना बिरामी।
1: इबोला संक्रमण फैलिएपछि डब्ल्यूएचओद्वारा विश्व संकटकाल घोषणा, विश्वव्यापी सतर्कता अपनाउन आह्वान।
0: समय घर्किँदै गएको भन्दै इरानलाई अमेरिकी राष्ट्रपतिको चेतावनी, तत्काल युद्धविराममा सहमत हुन सन्देश।
1: र विश्वकप लीग टू क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
6: यही आउँदो जेठ 9 गते दोस्रो शनिबार
7: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोगहरू,
7: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
6: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
7: कपाल झर्ने समस्या,
6: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
7: टाउको तथा शरीरको चाया,
6: बुढेसकालमा छाला चिलाउने रोग,
7: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
6: छाला तथा यौनाङ्गमा आउने मुसा,
7: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
6: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा।

0: सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
1: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिम्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डडेलो हो वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। स्योर गर्दिन कि क्या हो?
1: पख्नुहोस् नानी, जे पाए त यो कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: तपाईको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
4: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843612009 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: छो है सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
1: र के खास छ त इलाइट सीएमा?
0: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
1: ओहो, अनि लोकेसन?
0: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65-37। लिमिटेड सिज, ढिला नगर्नुहोस्।
1: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
2: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
1: गण्डकी मेडिकल हल।
3: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहार

0: डन्डीफोर कोठी डाक र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
1: र चौथो शनिवार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्रे बैंकको ठ्याक्कै पारि सम्पर्क 0965903969 मोबाइल 9840826926।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9846023420।
5: मरेको के हो?
6: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: निको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो, यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। युक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
12: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
11: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा उद्योग दुलेगौड़ा पौवा डाँडा पञ्चमुनि स्कूल माथिपट्टी, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9814435622।
13: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि

0: tinjana aku.
1: Kelzari.

0: जाऊ न
1: यो मेरो छोरा विदेशबाट
0: राम्रो छ ढुक्क
1: त्यही भएर गुण

हरि बहादुर बुढाथोकी बहादुर कार्कीलाई उक्त 43 इन्चको स्मार्ट टेलिभिजन हस्तान्तरण गरेका थिए।

0: ସମସ୍ତେ ସଂସ୍ଥାମା ତୁରନ୍ତେ ଲଗି ହାଲୁ
1: ପ୍ରଦେଶ।

नेतृत्व तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ।

चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

बेरोजगारीमा रहेका व्यक्तिका परिवारलाई लक्षित गरेर प्रदान गरिएको कार्यक्रम 21 सप्ताहसम्म साप्ताहिक रूपमा सञ्चालन गरिएको थियो। सोमबार समापन गरिएको कार्यक्रममा सहभागीहरूले कार्यक्रमले बचत गर्न, सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान र समस्या आइपरे कानूनी सहायता खोज्न सहयोगी बनेको प्रतिक्रिया दिएका छन्।

0: को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गण्डकी प्रदेश पोखरा।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
2: अनि यति अबेला भयो।

0: शून्य सात सय सतासी।
1: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।

0: बाद प्रवेश दिनुपर्छ, प्रवेश गर्दाखेरि मुद्दा लाग्ने नलाग्ने भन्ने कुरा बहस छलफलबाट न्यायाधीशले निरूपण गर्ने कुराहरू भनेर हामीले भनेका छौँ।
1: समग्रमा आजको बैठकबाट